और इसे दुनिया के सबसे ज्यादा मवाक़े के मकाम पर तस्लीम किया जा रहा है। उन्होंने कहा कि भारत बरतानिया सीटा दोनों ममालिक की बेहतरीन अशिया और खिदमात को एक दूसरे के लिए दस्तियाब करने पर मरकूज है। तिजारत और सनत के वजीर पीयूष गोयल को लंदन में मुनक़िदा सालाना बरतानिया भारत अवार्ड 2026 में भारत और बरतानिया के ताल्लुकात को एक बुलंदी पर ले जाने में कायदाना रोल अदा करने पर खुसूसी इनाम से नवाजा गया। जनाब गोयल ने सोशल मीडिया पोस्ट में ये मालूमात फराहम करते हुए कहा कि ये एजाज हुकूमतों, सनतों, माहरीन तालीम, सकाफत और अजीम भारतीय बिरादरी की मरहून मिन्नत है जो भारत और बरतानिया के ताल्लुकात को मुस्तहकम करने में सरगर्म हैं। वेनेजुएला में आए दो तबाहकुन जलजलों में मरने वालों की तादाद बढ़कर 589 हो गई है। तकरीबन 300 अफराद जख्मी हुए हैं। कल राजधानी के नजदीक आने वाले इन जलजलों के बाद राहत कार मलबे से लोगों को निकालने के लिए काम कर रहे हैं। कराकास और नजदीकी साहिली शहर ला गुआयरा में लोगों को गिरी हुई इमारतों के मलबे में से मदद के लिए पुकारते हुए सुना गया। 7.2 शिद्दत के पहले जलजले के बाद जो दूसरा जलजला आया वो पहले से ज्यादा 7.5 शिद्दत का था। ये दोनों जलजले जमीनी सतह से नजदीक थे जिनकी वजह से तबाही और ज्यादा शदीद हुई है। मुल्क की उबूरी सदर डेल्सी रोड्रिगेज ने हंगामी हालात का ऐलान किया है। बहुत से ममालिक ने बचाव की कोशिशों में मदद करने की पेशकश की है। उबूरी सदर रोड्रिगेज ने जलजलों के बाद भारत के इत्तेहाद का ये कहते हुए एतराफ किया है कि ये मुश्किल औकात में भारत और वेनेजुएला के दरमियान तआवुन के जज्बे के ऐन मुताबिक है। उन्होंने वजीर आजम नरेंद्र मोदी के बयान का खैर मकदम किया जिसमें उन्होंने ताजियत का इजहार किया है। नेज दलजले से होने वाले शदीद नुकसान के तनाजुर में राहत की कार्रवाइयों में इमदाद देने की भारत की ख्वाहिश का इजहार किया है। जनाब मोदी की सोशल मीडिया पोस्ट का हवाला देते हुए मोहतरमा रोड्रिगेज ने बैनुल अक्वामी इमदाद के जज्बे को तस्लीम किया और वेनेजुएला के साथ किए जाने वाले इत्तेहाद को सराहा। वजीर खारजा डॉक्टर एस जयशंकर ने आज ऑपरेशन अमिस्तात का ऐलान किया जिसके तहत भारतीय फजाइया के दो C-17 तैयारे आज वेनेजुएला के लिए रवाना हुए। ये तैयारे जलजले के बाद राहत रसानी में मदद के लिए जरूरी अशिया लेकर गए हैं। हिस्पानवी जबान में अमिस्तात का मतलब है दोस्ती। एक सोशल मीडिया पोस्ट में डॉक्टर जयशंकर ने बताया कि इस इमदाद में भारतीय फौज का एक फील्ड हॉस्पिटल यूनिट और 35 टन से ज्यादा इमदादी अशिया, दवाएं और तिब्बी आलात भी हैं जिसमें दो भीष्म क्यूब्स भी शामिल हैं। उन्होंने कहा कि भारत इन मुश्किल हालात में वेनेजुएला की हुकूमत और वहां की अवाम की मदद के लिए अहदबंद है। वजीर खारजा डॉक्टर एस जयशंकर ने आज नई दिल्ली में यूरोप के मुख्तलिफ ममालिक के सहाफियों के ग्रुप से बातचीत की। वजीर मौसूफ ने उनसे भारत में रुनुमा हो रही काया पलट तब्दीलियों, दुनिया की मौजूदा गैर यकीनी सूरत हाल, नेज भारत और यूरोप के दरमियान बढ़ते बाहमी इतफाक के सिलसिले में बात की। डॉक्टर जयशंकर ने यकीन दिलाया कि भारत में उनकी मुलाकातों और सफर से भारत नेज भारत यूरोप शराकत दारी के इम्कान के ताल्लुक से उनकी मालूमात में इजाफा होगा। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। अमरीकी नायब सदर जेडी वेंस ने इस बात की तस्दीक की है कि अमरीका और ईरान ने दोनों मुल्कों के फौजी नुमाइंदगान पर मुश्तमिल तनाजियात के तस्फीये का एक बराह रास्त चैनल कायम करने से इत्तेफाक किया है। इस बंदोबस्त में ईरान के सिपाहे पासदारा ने इनकलाब इस्लामी IRGC और कतर के शहर दोहा में तैनात अमरीकी फौज की सेंट्रल कमान सेंट कॉम से नुमाइंदगान शामिल होंगे। जनाब वेंस ने एक ब्रिटिश न्यूज साइट के साथ एक इंटरव्यू में कहा कि ईरान और अमरीका ने किसी और जंग के खतरे को कम करने की गरज से ईरान के सिपाहे पासदारान इनकलाब इस्लामी IRGC के साथ एक बराह रास्त चैनल कायम करने से इत्तेफाक किया है। इसी दौरान अमरीका और खलीजी तआवुन की कौंसिल GCC ने बहरीन के शहर मनामा में एक वजारती मीटिंग में अपनी जामे शराकत दारी का इदा किया जिसमें उन्होंने इलाकाई सालमियत, ईरान के साथ सफारतकारी, शाम और लबनान में इस्तेहकाम और गजा में तामीर नौ की कोशिशों के तई अपने अहद पर जोर दिया। अमरीकी वजीर खारजा मार्को रूबियो और GCC वजारती कौंसिल के मौजूदा चेयरमैन बहरीन के वजीर खारजा अब्दुल लतीफ बिन राशिद अल जयानी ने इस मीटिंग की मुआमिन सदारत की। मीटिंग में GCC रुकन ममालिक के वजराए खारजा और GCC सेक्रेटरी जनरल जासिम अल बुदैवी ने शिरकत की।
آج عاشورہ محرم ملک کے مختلف حصوں میں پوری عقیدت اور احترام کے ساتھ منایا گیا۔ پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وسلم کے نواسے حضرت امام حسین رضی اللہ تعالی عنہ نے عقیدت و صداقت اور انصاف کی سربلندی کے لیے میدان کربلا میں اپنی جان کا جو نذرانہ پیش کیا تھا، اس کی یاد میں یہ دن منایا جاتا ہے۔ اس موقع پر تعزیوں کے جلوس نکالے گئے۔ نائب صدر جمہوریہ سی پی رادھا کرشنن نے کہا ہے کہ محرم ہمیں حضرت امام حسین کی عظیم قربانی کی یاد دلاتا ہے، جس سے شجاعت، ہمدردی اور حق و انصاف کے تئیں پابندی کی اقدار کو تحریک ملتی ہے۔ سوشل میڈیا کی ایک پوسٹ میں نائب صدر جمہوریہ نے کہا کہ یہ مقدس تہوار معاشرے میں یکجہتی، امن اور باہمی عزت کے بندھن کو مستحکم کرنے کے لیے لوگوں کو تحریک دیتا ہے۔ عاشورہ محرم کے موقع پر آج وزیراعظم نریندر مودی نے حضرت امام حسین رضی اللہ تعالیٰ عنہ کی قربانیوں کو یاد کیا۔ سوشل میڈیا کی ایک پوسٹ میں جناب مودی نے کہا کہ حضرت امام حسین سے کئی لوگوں کو سچائی اور انصاف کے راستے پر قائم رہنے کی ترغیب ملتی ہے۔ بھارتی محکمہ موسمیات نے کہا ہے کہ اگلے 3 سے 4 دنوں کے درمیان گجرات، مدھیہ پردیش، چھتیس گڑھ، جھارکھنڈ، بہار، اتر پردیش اور اتراکھنڈ کے کئی حصوں میں جنوبی مانسون نے مزید پیش قدمی کی ہے۔ شمال مشرقی بھارت، ذیلی ہمالیائی مغربی بنگال اور سکم میں اس ہفتے کے دوران شدید سے بہت شدید بارش ہونے کا امکان ہے۔ اتر پردیش پولیس نے ان 8 افراد کو گرفتار کر لیا ہے جن کے نام شری رام جنم بھومی تیرتھ کھیتر عطیہ کیس میں دائر کی گئی پہلی ایف آئی آر میں درج کیے گئے ہیں۔ وزیر اعلی یوگی آدتیہ ناتھ کی ہدایت پر قائم کی گئی خصوصی جانچ ٹیم ایس آئی ٹی کی سفارش پر یہ ایف آئی آر درج کی گئی ہے۔ آج اجودھیا میں ایک عدالت نے رام مندر عطیات معاملے میں گرفتار 8 ملزمان کو عدالتی تحویل میں بھیج دیا۔ ان ملزمان کو ان کی گرفتاری کے بعد عدالت میں پیش کیا گیا تھا۔ اجودھیا چیف جوڈیشل مجسٹریٹ کی عدالت میں استغاثہ کے افسر کے سی ورما نے اخبار نویسوں کو بتایا کہ ان کا ریمانڈ بروز پیر 29 جون تک بڑھا دیا گیا ہے۔ جرمنی میں منعقدہ آئی ایس ایس ایف جونیئر عالمی چیمپئن شپ میں بھارتی شوٹروں نے شاندار کارکردگی کا مظاہرہ کرتے ہوئے سونے کے 7 تمغوں سمیت 24 تمغے حاصل کیے۔ بھارتی شوٹروں نے پسٹل اور رائفل کے مقابلے میں بہترین کھیل پیش کرتے ہوئے 7 سونے، 8 چاندی اور 9 کانسے کے تمغے جیتے اور ان انفرادی غیر جانبدارانہ کھلاڑیوں کو پیچھے چھوڑ دیا جنہوں نے 14 تمغے حاصل کیے۔ اٹلی 10 تمغوں کے ساتھ تیسرے مقام پر رہا۔ بیڈمنٹن میں بھارت کے رونق چوہان آج فلرٹن میں کھیلے جا رہے امریکی اوپن ٹورنامنٹ میں بڑا الٹ پھیر کرتے ہوئے عالمی نمبر 6 اور مردوں کے سنگلز کے اول درجے کے کھلاڑی چینی تائپے کے چاؤ ٹین چین کو سیدھے مقابلے میں 21-17، 26-24 سے شکست دے کر کوارٹر فائنل میں پہنچ گئے ہیں۔ مردوں کے سنگلز کے ایک اور مقابلے میں کدامبی سری کانت ملیشیا کے لی جی جیاؤ کو 21-14، 21-13 سے ہرا کر کوارٹر فائنل میں پہنچ گئے ہیں۔ خواتین کے سنگلز میں تنوی شرما، رکشتا شری اور دیویکا سہاگ کوارٹر فائنل میں پہنچ گئی ہیں۔ 5ویں درجے کی کھلاڑی تنوی شرما نے چنئی تائپی کی تونگ سی تونگ کو 21-12، 21-19 سے شکست دی، جبکہ رکشتا نے چین سو یو کو 21-4، 21-19 سے ہرایا۔ آخر میں خاص خبریں ایک مرتبہ پھر۔ وزیر داخلہ امیت شاہ نے منشیات کے کنٹرول سے متعلق سہ سالہ ویژن دستاویز کا آغاز کیا۔ انہوں نے منشیات مخالف مہم کو اور مستحکم کرنے کے لیے بہتر تال میل اور ٹیکنالوجی کے استعمال پر زور دیا۔ مرکز بھارت برطانیہ تجارتی سمجھوتے کے فوائد کو زیادہ سے زیادہ حاصل کرنے کی غرض سے ملک بھر میں 1000 مشاورتی افراد تعینات اور تجارتی پورٹل کو اپ گریڈ کرے گا۔ وینزویلا کے زلزلوں میں مرنے والوں کی تعداد بڑھ کر 589 ہو گئی ہے۔ بھارت نے ہنگامی راحتی ساز و سامان کے ساتھ بھارتی فضائیہ کے 2 جہاز روانہ کیے ہیں۔ امریکہ اور ایران نے مزید کسی جنگ کے خطرے کو کم کرنے کی غرض سے براہ راست فوجی مواصلاتی چینل قائم کرنے سے اتفاق کیا ہے۔ جرمنی میں آئی ایس ایس ایف جونیئر عالمی چیمپئن شپ میں بھارتی نشانے باز سونے کے 7 تمغوں سمیت 24 تمغوں کے ساتھ سرفہرست رہے۔ اسی کے ساتھ خبروں کا یہ بلیٹن ختم ہوا۔